0: 香港电台新闻报道。
1: 晚上八点，香港电台现在由高聚报道新闻。行政长官李家超表示，尽管面对地缘政治压力，本港致力拓展新市场的同时，也巩固与欧美等传统伙伴的关系，强调不会放弃任何一个市场，其中与美国的关系目前很大程度取决于两地企业之间的合作。李家超接受南华早报专访时强调，美国依然是香港的重要市场，美国对香港也享有贸易顺差，认为美方完全有理由加强贸易联系，他对此持正面态度。受中方制裁的美国国务卿卢比奥早前随美国总统特朗普访华，被问到日后会否有机会访美，李家超表示，作为行政长官，最关注对香港整体及市民的利益，他个人对所有建立联系的机会都持开放态度。本届政府推出一系列鼓励生育措施，其中2万元新生婴儿奖励金计划将于十月届满。李家超表示，政府会咨询公众再决定是否延续。香港首份五年规划明天起展开公众咨询，为期2个月。政治及内地事务局局长谢晓华明天早上11点将于政府总部会见传媒，交代有关情况。咨询文件明天会上载至专题网站，并会在多个指定地点派发，市民可透过专题网站、电邮或邮寄提交意见。政府会举办多场咨询活动，听取各界意见。行政长官李家超日前表示，香港编制第一个五年规划是历史性的一步，有重大意义。五年规划会带给香港市民和社会各界实际的受惠。特区政府明天展开第一个五年规划的公众咨询，财政司司长陈茂波表示，五年规划将有助商界、企业、社会和市民更好破坏未来的发展，也有助社会更好凝聚共识，汇聚资源，增强发展的力量。陈茂波在网志说，国家正值155开局之年，如何抓紧发展契机，更好发挥自身优势，服务国家所需，并为香港自身发展带来更丰富内涵，凝聚更强大力量，会是推动香港更好发展的关键。他又说，香港的发展一直受惠于国家长远规划不断向前的进程，同时也为强国建设做出独特贡献。五年规划咨询要问的不只是如何延续良好趋势，而是巩固、提升、开拓新的发展空间和新的市场，开创新的增长曲线。天文台表示，受活跃西南季候风及低压槽影响，未来数天本港天气持续不稳定，预料今晚至星期二部分地区雨势特别大，有机会出现水浸，呼吁市民采取适当的预防措施，以防止可能引致的损失。天文台说，在有需要时会发出暴雨警告信号或局部地区大雨提示，市民上班上学前请留意天文台的天气提示和天气警告信息，也需小心考虑交通情况。神舟23号飞船升空至今3星期，三名航天员朱杨柱、张志远和来自香港的黎嘉莹进行多项空间科学实验，并在太空锻炼身体保持状态。中国载人航天工程官方微博发布他们工作的片段，为保持良好状态，航天员也进行心脏血管、心部功能等多项医学检查。黎嘉莹换上短衣裤，在太空跑步机上锻炼身体，避免骨质疏松， 避免骨质疏松，保持良好的身体状态。天气方面，与活跃的西南季候风及低压槽相关的骤雨及雷暴正影响广东地区、本港地区今晚及明天的天气预测。多云，时而有骤雨及狂风雷暴，雨势有时颇大。明天气温介乎26至29度，吹和缓至清静西南风，初时离岸及高地时而吹强风。展望星期二，雨势有时颇大。星期三及星期四天气仍然不稳定，随后一两天骤雨逐渐减少。现时路德室外气温29度，相对湿度84%，请注意雷暴警告有效时间到晚上9点。向联台新闻报道完毕。
0: 听 AM 六二一，
2: 听生活，听精彩。
0: 听香港电台普通话台
2: AM 六二一，香港电台普通话台，谱出生活精彩。
3: 经营旅馆以为很简单，有漂亮装潢，有服务，拍照发上网就可以。不够，经营旅馆必须持有牌照。物业被用作无牌旅馆，经营者要负刑责和留案底，业主可能也要承担责任。客人想住得安心，就要选择持牌旅馆，符合安全要求才有保障。查询或举报，请浏览网页 hadla.gov.hk。
0: 音乐的芳香，加量释放。香港电台普通话台，每周六下午4点到傍晚7点，绝代芳华，主持芳华在全新时段带给你3小时音乐芬芳。
4: 由而家到晚上11点是社区参与广播时段，节目由参与 CIBS 社区参与广播服务的社区团体或人士制作。
5: 从现在到晚上11点是社区参与广播时段，节目由参与 CIBS 社区参与广播服务的社区团体或人士制作。
6: From now to 11 p.m, you'll be listening to programs made by community producers from the CIBS Community Involvement Broadcasting Service.
7: 함부로 समाजको हर छोरीहरुमा समर्पित हङकङमा रहेका अल्पसंख्यक समुदायका छोरीहरुको अनेकौं आभासहरु समेटिएको एउटा मीठो रेडियो कार्यक्रम हाम्रा छोरीहरु Our Daughters 2.0, जहाँ हामी समेट्नेछौँ उहाँहरूको फरक फरक पृष्ठभूमिमा बाँच्नुभएका अनुभवहरू, जसले शिक्षा, स्वास्थ्य, पत्रकारिता, उद्यम, खेलकुददेखि आजको आधुनिक आर्टिफिसियल इन्टेलिजेन्ससम्मको बृहत योगदान दिनुभएका प्रेरणादायी 13 कथाहरू सुन्नेछौँ। रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0। यस कार्यक्रमको उद्देश्य विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका महिलाहरूको प्रेरणादायी कथा मार्फत समाजमा सकारात्मक सोच र समानताको सन्देश दिनु हो।
8: Dedicated to every daughter of our ethnically diverse community, a radio program celebrating the voices and journeys of daughters from Hong Kong's ethnically diverse community. Hamra Choriharu, Our Daughters 2.0. Hamra Choriharu, Our Daughters 2.0 aims to inspire positivity and promote equality in society by sharing the powerful stories of women who are shaping a better future for all.
7: श्रोता मित्रहरू नमस्कार। छोरीहरूको साहस, सपना र उपलब्धिहरूले समाजलाई समानता, सम्भावना र उज्यालोतर्फ डोराउँछ भन्ने विशेष अनुभूति सहित तयार भएको रेडियो कार्यक्रम आवर डटर्स 2.0 को 11 श्रृङ्खला स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता मिरिना राई। यस कार्यक्रमलाई कम्युनिटी इन्भल्भमेन्ट ब्रडकास्टिङ सर्भिस CIBS द्वारा उत्पादन गरिएको हो। यस कार्यक्रमले महिला नेतृत्वको उजागर गर्दै छोरीहरूको योगदान सम्मान र भविष्यको सम्भावना बारे समाजमा जागरूकता फैलाउने उद्देश्य राखेको छ।
8: Dear listener, welcome to Hamra Choriharu, Our Daughters 2.0, where we celebrate the remarkable achievement of women from Hong Kong's ethnically diverse communities. These trailblazers have made meaningful contributions across fields like education, health, journalism, entrepreneurship, sports, and the fast-evolving world of artificial intelligence, AI. Through their real-life stories of struggle, resilience, and triumph, we uncover how they have shattered gender barriers and the stereotypes. This program inspires the next generations of girls to embrace confidence, courage, and vision. It champions equal opportunities, inclusion, and lasting positive change in our society. By amplifying these voices, we highlight the vital role of women's leadership and affirm the immense value, respect, and potential of every daughter in our community.
7: यस कार्यक्रमको मुख्य उद्देश्य हङकङमा रहेका अल्पसंख्यक समुदायका छोरी तथा महिलाहरूले विभिन्न क्षेत्रहरूमा पुर्याएको योगदानहरूलाई उजागर गर्नु हो। शिक्षा, स्वास्थ्य, पत्रकारिता, उद्यमशीलता, खेलकुददेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्म सक्रिय महिलाहरूका वास्तविक र प्रेरणादायी कथा मार्फत उनीहरूको संघर्ष, क्षमता र उपलब्धिहरूलाई समाज सामु प्रस्तुत गर्दै लैङ्गिक भेदभाव र पूर्वाधारहरूलाई चुनौती दिनु यस कार्यक्रमको मूल लक्ष्य हो। साथै हाम्रा छोरीहरू आवर डॉटर्स 2.0 कार्यक्रमले नयाँ पुस्ताका छोरीहरूलाई आत्मविश्वासी बन्न प्रेरित गर्नुका साथै समान अवसर, समावेशी सोच र सकारात्मक परिवर्तनको सन्देश फैलाउने उद्देश्य राख्दछ। यस कार्यक्रम मार्फत महिला नेतृत्वको उजागर गर्दै समाजमा छोरीहरूको भूमिका, सम्मान र सम्भावना बारे चेतना अभिवृद्धि गर्नु पनि यसको मूल उद्देश्य हो।
9: Jemasi Namaste, 大家好. I am Rai Bezaldumi. Positive thought for this week. And every day, there are 1,440 minutes. That means we have only 1,440 daily opportunities to make a positive impact.
8: श्रोता मित्रहरू, कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 को आजको 11 औं श्रृंखलाको थिम भोइसेस अफ द रेजिलियन्स सेलिब्रेटिङ वुमेन इन पोएट्री रहेको जानकारी गराउँदछौ। आज यही विषयलाई सुहाउँदो एक प्रेरणादायी साहित्यिक व्यक्तित्व आज हाम्रो माझमा हुनुहुन्छ। उहाँ हुनुहुन्छ जुनु राणा। जुनु राणा हङकङमा बसोबास गर्दै नेपाली साहित्य क्षेत्रमा सक्रिय रूपमा कलम चलाउँदै आउनुभएको एक प्रतिभाशाली कवियत्री हुनुहुन्छ। सन् 2024 प्रकाशित उहाँको पहिलो कविता संग्रह रातो नदीले विशेष गरी महिलाहरूका भावना, संघर्ष, पीडा र प्रतिरोधका आवाजलाई सशक्त ढंगले प्रस्तुत गर्नुभएको छ। साहित्यिक यात्रामा उहाँले विभिन्न चुनौतीहरूको सामना गरे पनि आफ्नो सृजनात्मक यात्रालाई निरन्तर अगाडि बढाउँदै आइराख्नु भएको छ। उहाँका कविताहरूले महिलाको आत्मबल, संवेदना र समाजमा विभिन्न भोग्ने यथार्थलाई गहिरो रूपमा अभिव्यक्त गर्दै आउनु भएको छ। जुनु राणाको साहित्यिक यात्रामा एउटा प्रेरणादायक महिलाको साथ र प्रोत्साहनले विशेष भूमिका खेलिरहेको थियो, जसको समर्थनले गर्दाखेरि उहाँलाई आफ्नो भावना, आफ्नो आवाज कविता मार्फत व्यक्त गर्न थप हौसला दिँदै आएको कुराहरू उहाँले बताउनुहुन्छ। आउनुहोस् आज उहाँसँग हाम्रो कार्यक्रम प्रस्तुता सत्य गतराजले गर्नुभएको विशेष कुराकानी अबको क्रममा प्रस्तुत गर्दछौ।
10: नमस्कार श्रोता मित्रहरू, यहाँहरूलाई आजको कार्यक्रममा स्वागत छ। म यहाँहरूको प्रस्तोता सत्य गहतराज आज आइसकेको छु र हाम्रो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 मा यहाँहरूलाई म स्वागत गर्दै आजको हाम्रो अतिथिलाई म निमन्त्रण गर्न चाहन्छु। नमस्ते जुनुजी।
11: नमस्ते सत्यजी।
10: हाम्रो आजको एपिसोडको नाम रहेको छ पोएट्री एन्ड रेसिलियन्स, जसमा जुनुजी हुनुहुन्छ, र यसको थिम रहेको छ भोइसेस अफ रेजिलियन्स सेलिब्रेटिङ वुमन इन पोएट्री। र जुनुजी दुई दशक भन्दा बेसी हङकङमा बस्दै आइरहनु भएको छ र यहाँले कविता लेख धेरै साहित्यिक क्षेत्रहरूमा आफ्नो योगदान दिँदै आइरहनु भएको छ, र यो भन्दै गर्दा म हाम्रो जुनुजीलाई चाहिँ आजको श्रोताहरूलाई आफ्नो बारेमा परिचय गराइदिनु हुन पनि म अनुरोध गर्दछु। धन्यवाद।
11: थ्याङ्क यू सत्य। सबैजनालाई, सबै लिसनरहरू जो जो हुनुहुन्छ, तपाईँहरूलाई धेरै धेरै नमस्कार। म जुनु राणा हङकङमा विगत दुई दशक भन्दा बढी बस्दै आइरहेको छु र यहाँ बसेर यहीँको जनजीवनमा घुलमिल हुने गरी सामाजिक कार्यमा पनि लागिरहेको छु।
10: हजुर जुनुजी, यहाँले अलिकति आफ्नो बारेमा अझै विस्तारमा भनिदिनुहोस् न. हङकङमा कविहरू त्यति धेरै चाहिँ हुनुहुन्न होइन, विशेष गरी महिलाहरू. अच्छा, यहाँले चाहिँ हङकङमा कवि यात्रीको रूपमा तपाईँको यात्रा कस्तो रह्यो र कहिलेदेखि सुरु गर्नुभयो, यसको बारेमा अलिकति जानकारी गरिदिनुहुन्छ होला.
11: हुन्छ, म चाहिँ एज अ हाउस वाइफ त्यतिखेर म छोरीहरूलाई हुर्काउने समय थियो मेरो, त्यतिखेरबाटै सुरु गरौँ न होइन त्यो जर्नीको बारेमा. कस्तो हुन्थ्यो भने नेपालबाट हङकङ आइसकेपछि चाहिँ एक किसिमको त्यो आफ्नो भाषा आफ्नोपन होइन, नेपालकै जस्तो वातावरणहरू खोज्ने परिवेशहरू खोज्ने जस्तो भइरहन्थ्यो कि एउटा मनमा चाहिँ. छोरीहरू जन्मियो अनि हुर्काउनु पर्ने त्यतिखेरको एकदम कस्तो हुन्छ नि डेस्परेट हाउस वाइफको लाइफ चाहिँ यु नो होइन, धेरैलाई थाहा भएकै कुरा हो होइन कस्तो हुन्छ. आफैले नानी हेर अब हङकङमा नेपालमा जस्तो खुल्ला वातावरण पनि हुँदैन, धेरै छिमेकीहरू हुँदैनन्, आफन्तहरू हुँदैनन्, आफैले छोरी हुर्काउनु पर्ने, हस्पिटल लानुपर्ने होइन, अब सबै कुरा फिल गर्नुपर्ने. त्यतिखेर म एकदमै आफूलाई एकदम स्ट्रेस फिल गर्ने के. अनि त्यतिखेर चाहिँ अनि कस्तो हुन्थ्यो भने म चाहिँ स्ट्रेस फिल भयो भनेर चाहिँ दुखी भएर बस्नुभन्दा बरु किताब पढ्छु भन्नेतिर चाहिँ मेरो माइन्ड कसरी गयो क्या होइन. तर एक किसिमले ममा सुरुदेखि नै नेपालबाट आउने समयदेखि नै मेरो चाहिँ के हुन्थ्यो भने कसरी हुन्छ किताब चाहिँ पढौँ होइन, जुनसुकै क्षेत्रको जुनसुकै फिल्डको किताब चाहिँ पढौँ जस्तो मेरो चाहिँ त्यो इन्ट्रेस्टको विषय भयो क्या. त्यो भएको कारणले अनि जतिखेर म एकदम डेस्परेट हाउस वाइफ भएर काम गरिरहेको थिएँ त्यतिखेर चाहिँ म जतिखेर टाइम हुन्छ त्यतिखेर चाहिँ पढ्न लाग्थेँ किताबहरू, आफैले किनेर हुन्छ कि कतैबाट लिएर हुन्छ कि होइन. त्यो हुँदाहुँदै अनि मैले पढिराख्दाखेरि चाहिँ यो आइडियाजहरू गेन हुन्छ कि, आफूलाई चाहिँ थाहा हुँदै जान्छ यसरी लेख्न सकिन्छ है, यो खालको घटना यो खालको परिवेश अनि हामीले पनि आफ्नो भावहरू यसरी चाहिँ व्यक्त गर्न सक्छौँ है भन्ने तरिकाले चाहिँ लेख्न सुरु गरिसकेपछि चाहिँ लेख्न त्यो निखारिँदै जान्छ.
10: अनि तपाईँले आफ्नो कविताहरूको शैली वा चाहिँ आवाजमा चाहिँ कसरी वर्णन गर्नुहुन्छ होइन, जस्तै अब कस्तो तरिकाले कविताहरू लेख्नुहुन्छ, कविता लेख्ने पनि त शैली हुन्छ नि त होइन, त्यसको बारेमा अलिकति हामीलाई श्रोता साथीहरूलाई चाहिँ तपाईँको कविता र पुस्तकहरूको बारेमा कस्तो खालको चाहिँ रचनात्मक तपाईँले अहिलेसम्म गरिरहनु भएको छ अलिकति प्रष्ट पारिदिनुहोस् न.
11: म चाहिँ एकदम फ्री टाइपको लेख्ने है, एकदमै फ्री शैलीमा स्वतन्त्र शैलीमा लेख्ने मान्छे, विशेष गरी कवितामै बढी रुचाउँछु, लेख्नलाई मन पराउँछु होइन. त्योभन्दा अगाडि मैले लेखहरू नलेखिकन होइन लेखेको छु है, त्यो दुइटै साइड चाहिँ बराबरै होला. अब कहिलेकाहीँ कुन चाहिँ पार्ट चाहिँ अगाडि जुम हुन्छ कुन पछाडि जान्छ त्यो चाहिँ फरक कुरा भयो, तर म रमाउने र म खुल्न सक्ने भनेको कवितामा, किनभने कवितामा चाहिँ धेरै विषयहरूमा धेरैवटा कवितामा चाहिँ हामी खुल्न सकिन्छ के, जस्तै आफ्नो व्यक्तिगत होस् या अन्य घटना बाहिर समाजको कुराहरू होस् होइन, त्यो कुराहरूदेखि लिएर अब विश्व समाज छ नि होइन, हामी एउटा मानव जाति भइसकेपछि त हामीले पुरै होल ह्युमेनिटीको बारेमा पनि बोल्नुपर्ने हुन्छ, मानवीय संवेगहरू हुन्छन् होइन. मैले चाहिँ त्यो हिसाबले चाहिँ पिकअप गर्छु क्या कवितालाई चाहिँ, अनि आफ्नै शैली भनौँ कसैसँग म टच भएर अब इन्फ्लुएन्स त हुन सक्छु नै, किन हुन्न कि एउटै समाज हो हाम्रो, एउटै खानेकुरा हुन्छ होइन, सबै बाँच्ने स्टाइल पनि एउटै हुन्छ एउटै संसार भइसकेपछि. तर ओभरअलमा भन्नुपर्दा चाहिँ अब शैलीको हिसाबले फ्रिलेन्स त त्यो एकदमै अहिलेको चलेको चाहिँ फ्रिलेन्स राइटर भन्छ क्या, त्यस्तै टाइपको हो म पनि फ्रिलेन्स राइटर.
10: यहाँले भर्खरै आफ्नो नयाँ किताब निकाल्नु भएको छ, तपाईँको पुरानो जुन रातो नदी कृति छ त्यो पनि एकदमै हिट कृति नै पर्छ होइन, हजुर, पहिलो तपाईँको कविता सङ्ग्रह होइन अब रातो नदी, त्यसको बारेमा अलिकति हामीलाई भनिदिनुहोस् न. पहिलो चिज भनेको जे पनि एकदमै महत्त्वपूर्ण हुन्छ भन्ने गरिन्छ होइन, त्यो पनि तपाईँको जीवनमा धेरै नै महत्त्वपूर्ण छ, हाम्रो श्रोता साथीहरूलाई यसको बारेमा जानकारी दिनुहोस् न.
11: ओके, यो चाहिँ मेन इम्पोर्टेन्ट पार्ट थियो
10: हजुर,
11: जस जसरी भए पनि लेख लेखे पनि जे लेखे पनि यो चाहिँ मैले चाहिँ डेब्यू गरे चाहिँ रातो नदीबाटै हो नि त किताबमा होइन.
10: रातो नदी राख्नुको कारण पनि के होला होइन,
11: त्यहाँ पनि म जाँदैछु कि. अब रातो नदी भनेपछि एउटा चाहिँ यो बुकको टाइटल भयो
10: हजुर,
11: पोएट्री कलेक्सन हो अरे यो चाहिँ, कविताहरूको सङ्ग्रह गरे यसलाई सङ्ग्रह गरेर निकालेको एउटा किताब हो, अनि त्यसको टाइटल त्यो भित्रको एउटा कविताबाट चाहिँ टाइटल दियो होइन, त्यस्तो हो. थुप्रो विषयहरू छन् त्यहाँ, कविताहरू बेग्ला बेग्लै विषयहरूमा छन्, जस्तै हामी हाम्रो बाबुबाजेहरूको पुर्खाहरूको सम्झनामा पनि छ होइन, प्लस त्योभन्दा माथि चाहिँ के छ भने रातो नदी भनेर टाइटल किन दियो भने चाहिँ एउटा को इन्सिडेन्ट पनि छ, म भन्छु है बिस्तारै भन्छु के भने, अब हङकङमा टाइम कति बिजी छ है, काममा जानु पर्यो, काम भनेको नेपालमा काम गरे जस्तो मन लाग्दा जाने मन लाग्दा नजाने भन्ने हुँदैन, प्रोफेसनली काम गर्नु पर्यो, टाइम टाइम सेकेन्डहरू काउन्ट गर्नु पर्यो होइन त्यस्तो समयमा अनि यो कविता चाहिँ कसरी जन्मियो यो रातो नदी भन्दा चाहिँ एकदमै रसमा थिएँ कि म काममा जानुपर्ने अनि मेरो स्वास्थ्य पनि अलि अनस्टेबल थियो त्यो बेलामा को इन्सिडेन्टले भन्नु नै पर्छ अनेस्टली भन्नुपर्दा चाहिँ के हुन्छ भने काम छ सन्चो पनि छैन प्लस महिनावारी भइरहेछ क्या काममा जानुपर्ने छ 10 घन्टाको काम छ अब के गरौँ थकाइ लागिरहेछ होइन बिरामी पनि छु काममा पनि जानुपर्ने सो आई फिल भेरी टायर्ड द मोमेन्ट पछि चाहिँ एक किसिमको के भयो भने टक्क म बाटोमा थिएँ त्यसपछि मेरो मनमा चाहिँ कस्तो खालको त्यो एउटा केही कुराहरूले टच गर्यो क्या कस्तो भयो भने होइन यस्तो खालको समयमा पनि यति डिफिकल्ट भनौँ न अब थकान छ व्यस्तता उस्तै छ त्यस्तोमा पनि मैले काम गर्न सकिरहेको छु म हिँडिरहेको छु होइन मैले काम गर्नै छ आफूलाई दिएको जिम्मेवारीहरू निभाउनै पर्ने छ र पनि म स्ट्रङ आफूलाई फिल गरिरहेको छु भनेपछि के हो त यो भन्ने खालको के त्यो महिनावारीको बेलामा वा सो आई फिल सो इम्पावरमेन्ट भित्र के एकदमै शक्तिशाली के अरे फिल भयो क्या आफूलाई के वा वी हेभ समथिङ भेरी स्पेसल पावर हामी भित्र चाहिँ धेरै शक्ति रहेछ एकदम शक्ति सञ्चार भयो भनौँ न एक प्रकारले अनि त्यो किसिमको भाइब्स आयो क्या मलाई फिलिङ्स भयो क्या अनि विदिन लाइक 10 मिनट भित्रमा चाहिँ मैले लेखेँ कि त्यो कविता के जुन टाइटल कविता छ नि रातो नदी अनि अनएक्सपेक्टली चाहिँ मान्छेहरूले चाहिँ मन पराइदिए है कोरबाट चाहिँ हामीले किन हेरिनौँ त हामी आफूलाई होइन त्यो भन्ने एउटा क्वेसन पनि हो
8: Dear listeners, you are tuned into our community radio program, Hamra Choriharu, Our Daughters 2.0. This show aims to raise awareness about the individual's contributions of our daughters, honor their place in society, and inspire a brighter future for them.
12: Shrota Mitraharu, Tapaharle Sunde Hununsa Karikram, Hamra Choriharu, Our Daughters 2.0. Choriharko Yogdan, Samman, Ra Ujjalo Bhavishya Prati Samajma Chetana Failaunu, Yes Karikramko Udesh.
8: Shrota Mitraharu, तपाईँहरू कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 का 11 श्रृङ्खला सुनिराख्नु भएको छ आज हामीसँग अत्यन्तै प्रेरणादायक साहित्यिक व्यक्तित्व कवि जुनु राणाज्यूको अनुभूतिहरू सुनिरहेका छौँ आउनुहोस् बाँकी कुराकानीलाई अझै पनि निरन्तर यहाँको माझमा प्रस्तुत गर्दछौँ
10: अब यस कुरामै गरौँ न अब तपाईँको जस्तै रातो नदी बोल्ड ब्युटिफुल स्ट्रङ इन्डिपेन्डेन्ट वुमनको चाहिँ होइन त्यसमा एकदमै धेरै चर्चा परिचर्चाहरू जुन छ त्यो पढेर पाठकले आफूलाई पनि त्यसरी नै इन्करेज गर्न सक्नुहुन्छ अब तपाईँको भर्खरै नयाँ पुस्तक निस्किएको छ होइन लाउरेनी सौन्दर्य होइन अनि त्यसको लागि तपाईँलाई धेरै धेरै बधाई छ
11: हजुर
10: अनि यो शीर्षक चाहिँ किन राख्नु भयो होला अनि यसले चाहिँ कस्तो सन्देश दिन्छ
11: लाउरेनी सौन्दर्यको टाइटल चाहिँ कसरी आयो भन्दा चाहिँ ओभरअलमा अघि भने मैले रातो नदीको पनि दुईटा भित्र चाहिँ त्यो टाइटलको दुईटा कविता छ भनेर भने त्यसलाई त्यहीबाट चाहिँ नाम आएको किताबको यो लाउरेनी सौन्दर्यमा पनि त्यही नै हो
10: हजुर
11: यहाँ चाहिँ थुप्रै किसिमका लेखहरू छन् ती साहित्यिक छन् कति अन्य विषयका लेखहरू पनि छन् जस्तै सामाजिक सेवाका कुराहरू छ हामीले लगभग कति 8 वर्ष अगाडि चाहिँ एउटा मधेसी महिलालाई सिज सिङ्गल मम लोग्नेले छोडिसकेको अनि सानो 3 वर्षको बच्चासँगको महिलाको लागि चाहिँ हामीले चाहिँ यहाँ हङकङमा फन्ड राइजिङ गरेर चाहिँ नेपालमा रिक्सा किनिदिएको थियो त्यसको बारेमा छ एउटा होइन अनि जस्तै हङकङमा कति वर्ष अगाडि हो यो प्रोटेस्टहरू हुन्थ्यो नि त्यतिखेर जुन युङलोङ अट्याक भन्ने पनि छ क्या एकदमै त्यो कसैले बिर्सन पनि सक्दैन पनि एकदम डरलाग्दो खालको घटना जो युङलुङ एमटिआर स्टेसनमा एट्याक हुँदाखेरिको त्यो क्वेसन जुन घटना घट्यो त्यो पछि आएको मेरो मैले भनौँ न मैले चाहिँ फिल गरेँ नेपालीहरूको चाहिँ कस्तो खालको नेपाली कम्युनिटीमा भएको थुप्रो सङ्घ संस्थाहरूको कस्तो खालको चाहिँ उपस्थिति देखाउनु पर्ने होइन के चाहिँ हुनुपर्ने जिम्मेवारी कसले लिनुपर्ने भन्ने किसिमको लेखहरू छ त्यो चाहिँ गैर साहित्यमा पर्छ त्यो चाहिँ
10: हजुर अब चाहिँ यो तपाईँको दुईटा किताबहरू जुन निस्किसकेको छन् रातो नदी र लाउरेनी सौन्दर्य भन्ने यो दुईटा बिचमा चाहिँ के भिन्नता छ कस्तो खालको टोन छ यसमा चाहिँ फरकहरू तपाईँले के लेख्नु भएको छ
11: कविता भनिसकेपछि त टोटल्ली दुईटा छुट्टै विधा हुन्छ गद्य पद्य भन्ने हुन्छ होइन कविताहरू चाहिँ अब थुप्रै विषय हुन त दुइटै किताबमा चाहिँ थुप्रै थुप्रै छुट्टा छुट्टै विषयहरू लेखेको छु कवितामा चाहिँ उसको छुट्टै परिचय हुन्छ होइन अनि फेरि यो लाउरेनी सौन्दर्यमा चाहिँ त्यसको ट्याक्कै रिलेटेड केही कुराहरू चाहिँ छ जस्तै यता रातो नदी बाहेक मेरा बाउबाजीहरूलाई पुर्खाहरूलाई सम्झेर पनि लाउरी कविताहरू लेखेछु होइन. नुन भन्ने, नुन अनि जग भन्ने तिनवटा कविता छ, त्यो चाहिँ कहीँ न कहीँ युद्ध साहित्यसँग जोडिन्छ. अनि ठ्याक्कै त्यो भएर फेरि रिलेटेड के पनि छ भने उता लाउरी सौन्दर्यमा फेरि लाउरी नै आयो, लाउरे नि भयो फेरि. त्यो भएको कारणले चाहिँ अब एकअर्कासँग टोन नै छ भनौँ न, होइन. ठिक छ, अब अगाडि मैले जति जाने मैले जति सकेँ होइन त्यति लेखेँ, र अगाडि पनि अब लेखुला होइन समाज चाहिँ बुझ्न बाँकी छ केही पनि. कस्तो कुरा भने अब लेखिसक्यो अनि केही पनि थाहा छैन भन्ने खालको एक किसिमको भाइब्स आउँछ क्या आफूलाई, त्यो चाहिँ भइरहन्छ मलाई अगाडि पनि होला. त्यसले चाहिँ सिक्न प्रेरित गर्छ. अनि सबभन्दा ठुलो कुरा यहाँ चाहिँ पढ्न समय निकाल्न एकदम चुनौती छ, काम गर्नै पर्यो. सबैभन्दा मेन प्रायोरिटी भने नै कामै हो, त्यसपछिको बचेको समयमा चाहिँ अब पढ्ने, फेरि समाजमा पनि सोसाइटी कता कता इन्भल्भिङ हुनै पर्यो होइन. त्यस्तो भएर ठिकै छ, चुनौती छ तर पनि रमाइलो छ
10: है. सामाजिक सञ्जालहरूमा पनि देखिरहेको हुन्छु निर्धक्क बोल्ड एन्ड ब्युटिफुल लेडीको रूपमा तपाईँलाई म चिन्ने गर्छु होइन. हजुर, अब यो अलिकति तपाईँको लेखनमा पनि अलिकति यसलाई चाहिँ भनिदिनुहोस् न हाम्रो श्रोता मित्रहरूलाई.
11: त्यही त अब मान्नै पर्यो, दुई दुईवटा किताब फेमिनिजम फेमिनिन भएरै लेखिसकेपछि त अब म फेमिनिस्ट नै हो भनेर भन्नु पर्यो नै होइन. किताबले नै हो यो भनेर भनिसकेपछि त्यो म मान्छु. त्यसमा अलिकति कहिले काहीँ चाहिँ म चाहिँ अलि बढी एग्रेसिभ चाहिँ हो लेखनमा क्या. मलाई चाहिँ दार्शनिकता अनि यो के भन्छ न्युट्रल बसेर लेखेर चाहिँ कसैलाई पनि पिन्स हुन्न क्या. सबैको लागि जाति भन्छ, पपुलर पनि भन्छ, लाइक पनि आउला, 1,000-2,000 लाइक पनि आउन सक्छ, तर त्यो त हामीलाई त अब घर आफ्नो घर बनाउनु होला नि. घर बनाउँदाखेरि त खन्नु पर्यो, के गर्नु पर्यो होइन, फर्निसिङदेखि लिएर सबै फाउन्डेसनदेखि नै काम गर्नु पर्यो भनेपछि त अभियसली हामीले त त्यहाँ त खन्नु पर्यो. नखनिकन माथि मात्रै घर ठडा ठडिन्न, त्यो भत्किने डर हुन्छ होइन. धेरैले चाहिँ अब न्युट्रल भएर लेखिरहँदाखेरि चाहिँ कोही कोहीले त फेरि प्रमुख तरिकाले लेख्नु पर्यो होइन, अलि बढी विद्रोही भएर पनि लेख्नु पर्यो भन्ने चाहिँ मेरो आफ्नो मान्यता. इभन म त्यसको लागि चाहिँ सधैँ म एक्लिए पनि म लेखिरहन्छु भन्ने मेरो चाहिँ मेरो आफ्नो स्वभाव पनि त्यस्तो छ क्या.
10: हजुर, धेरै धेरै धन्यवाद. अनि अर्को कुरा होइन, अब तपाईँले भन्नुभयो पहिला अब नानी पाएपछि समय धेरै थियो अनि त्यसपछि मैले किताबहरू पढ्नु थालेँ अनि बिस्तारै लेखनमा म अगाडि आएँ भन्नुभयो होइन. हाम्रो महिलाहरूको अनुभवलाई चाहिँ व्यक्त गर्नको लागि कविता अथवा निबन्ध अथवा उपन्यास होइन लेखहरू किन यति चाहिँ शक्तिशाली माध्यम हो जस्तो लाग्छ तपाईँलाई?
11: त्यो चाहिँ किन हो भन्दा चाहिँ कस्तो राम्रो क्या, लाइक मलाई लागिरहेको कुराहरू या मेरो आसपासमा घटिरहेका कुराहरू मेरो परिवेशमा भएका कुराहरूलाई चाहिँ व्यक्त गर्नलाई सबभन्दा सजिलो माध्यम भने साहित्य हुन्छ क्या. त्यो माध्यमबाट जस्तै साहित्यको माध्यमबाट गएर साहित्यिक तरिकाले एउटा दार्शनिक तरिकाले लेखे भने चाहिँ त्यो साहित्य बन्छ, समाजकै कुराहरू त हामीले लेख्ने भने होइन. त्यो एउटा साधना पनि हो. हो हामी विभिन्न देशबाट आएको मान्छेहरू बस्छौँ यहाँ होइन, हाम्रो जहाँनिर हामी बसिरहेको छौँ त्यो ठाउँमा थुप्रै भाषाहरू छ, थुप्रै देशका मान्छेहरू छन्, तर ओभरअल त्योभन्दा माथि चाहिँ हाम्रो मानवीयता हो नि त, हामी मान्छे हो नि.
10: भनेपछि त अब कविता लेख्ने होइन कविहरू कवियत्रीहरू अथवा उपन्यासकारहरू पनि हुनुहुन्छ जसको चाहिँ उहाँहरूले आफ्नो भावना दुःख सुख पर्दा लेखेका जुन भावनाहरू यतिकै थन्किरहेको पनि हुन्छन् होइन, त्यो एउटा आफ्नो इमोसन एक्सप्रेसन गर्ने एउटा माध्यम पनि त होला नि साहित्य होइन. जसले चाहिँ आफूलाई मैले कहीँ पुग्ने ठाउँ छैन भने कविता लेखेर अथवा कथा लेखेर पनि त त्यो आफ्नो मनभित्र जुन भइरहेको
11: त्यो एक प्रकारले त्यसो भन्यो भने धेरै मान्छेहरू फ्रस्ट्रेसनमै जान्थ्यो होला यदि चाहिँ साहित्य हुन्थेन भने चाहिँ.
12: श्रोता मित्रहरू, तपाईँहरूले सुन्दै हुनुहुन्छ रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0. कार्यक्रममा अब भने पालो भएको छ मिठो साङ्गीतिक विश्रामको. डियर लिसनर्स, यु आर लिसनिङ टु द प्रोग्राम हाम्रा छोरीहरू आवर डटर्स 2.0. नाउ इट्स टाइम फर अ शर्ट म्युजिकल ब्रेक.

0: 听 AM 六二一，
1: 听生活，听精彩。
0: 听香港电台普通话台
1: AM 六二一，香港电台普通话台，谱出生活精彩。
2: 新界香蕉环境宜人，不少地方具有生态价值，但有人擅自填塘填土，把农地改成货场车场，破坏环境，令人气愤。擅自发展香蕉地方，业主、租客、负责人都可能会被检控，最高罚款100万元。除了罚款，还可能要还原土地，这可不是说笑的。发展前问清楚，规划署热线2231-5000。
3: 由而家到晚上11点是社区参与广播时段。节目由参与 CIBS 社区参与广播服务的社区团体或人士制作。
4: 从现在到晚上11点是社区参与广播时段。节目由参与 CIBS 社区参与广播服务的社区团体或人士制作。
5: From now to 11 p.m., you'll be listening to programs made by community producers from the CIBS Community Involvement Broadcasting Service.
6: 하므로 समाजको हर छोरीहरुमा समर्पित हङकङमा रहेका अल्पसंख्यक समुदायका छोरीहरुको अनेकौं आभासहरु समेटिएको एउटा मीठो रेडियो कार्यक्रम हाम्रा छोरीहरु Our Daughters 2.0जहाँ हामी समेट्नेछौँ उहाँहरूको फरक फरक पृष्ठभूमिमा बाँच्नुभएका अनुभवहरू, जसले शिक्षा, स्वास्थ्य, पत्रकारिता, उद्यम, खेलकुददेखि आजको आधुनिक आर्टिफिसियल इन्टेलिजेन्ससम्मको बृहत योगदान दिनुभएका प्रेरणादायी 13 कथाहरू सुन्नेछौँ। रेडियो कार्यक्रम हाम्रा छोरीहरू Our Daughters 2.0। यस कार्यक्रमको उद्देश्य विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका महिलाहरूको प्रेरणादायी कथा मार्फत समाजमा सकारात्मक सोच र समानताको सन्देश दिनु हो।

0: श्रोता मित्रहरू मिठो सांगीतिक विश्रामपछि कार्यक्रम हाम्रा छोरीहरू आवर डॉटर्स 2.0 मा पुनः स्वागत गर्दछु। यस कार्यक्रम मार्फत छोरीहरूको विविध योगदान, उनीहरूको सम्मान र उज्जवल भविष्यप्रति समाजमा चेतना र बुझाइ विस्तार गर्नु यसको मूल उद्देश्य हो, जसले समाजमा समानता र सकारात्मक सोचको विकासमा योगदान पुग्ने कुरामा हामी भने विश्वस्त छौं। यस कार्यक्रमलाई कम्युनिटी इन्भल्भमेन्ट ब्रडकास्टिङ सर्भिस CIBS द्वारा उत्पादन गरिएको हो। यो रेडियो कार्यक्रम हाम्रा छोरीहरूको अनुभव र कथाहरूलाई अरूको लागि पनि प्रेरणाको उज्यालो बन्न सकोस् भन्ने भावनाको साथ तयार गरिएको हो।
1: श्रोता मित्रहरू, हाम्रा छोरीहरू आवर डटर्स 2.0 को 11 श्रृंखलामा हामीले आज जुनु राणा ज्यूलाई सुनिरहेका छौं। जुनु राणाबाट हामीले कठिन परिस्थिति र चुनौतीका बीच पनि आफ्ना भावना, आवाज र सपनालाई साहसका साथ अभिव्यक्ति गर्दै अगाडि बढ्नुपर्छ भन्ने कुराहरू गएको पहिलो भागबाट हामीले सुन्दै आइरहेका छौँ। आउनुहोस्, अझै पनि बाँकी कुराकानीलाई निरन्तर यहाँको माझमा प्रस्तुत गर्दछौँ। श्रोता मित्रहरू, यो भागलाई पनि निकै उत्साहका साथ सुनिदिनुहोला।
2: अब कुरा आइ नै हाल्यो, म यसमै तपाईँलाई थप्नु चाहे, तपाईँको पनि त जिन्दगीमा यो साहित्य प्रति आउनको लागि प्रेरणा दिने व्यक्तिहरू त हुनुहुन्छ होला होइन? त्यसको बारेमा पनि अलिकति कुरा गरौँ न। को हुनुहुन्छ, को हुनुहुन्थ्यो, कसरी चाहिँ उहाँहरूले तपाईँलाई सहयोग गर्नुभयो, अथवा कति व्यक्तिहरू हुनुहुन्छन् जो कसैले सहयोगै नगर्दा विद्रोही भएर होइन साहित्यमा आउने पनि हुनुहुन्छ होइन? यो ब्याकग्राउन्ड पनि जाऊ न, तपाईँ चाहिँ कसरी चाहिँ यसरी साहित्यमा यति साह्रो चाहिँ क्रियाशील हुनुभयो?
3: त्यही त है, के अरे, सुरु सुरुमा चाहिँ पढ्नै पर्छ होइन, थुप्रै विषयमा यही नै पढ्नुपर्छ भन्ने हुँदैन। मेरो त थुप्रै, जस्तै सुरु सुरुमा मैले, मेरो बाबा चाहिँ टिचर भएको कारणले, बाजे चाहिँ लाउरे हुनुहुन्थ्यो, यहाँको बाजेहरू लाउरे भए पनि बाबाहरू लाउरे हुनु भएन, उहाँ चाहिँ शिक्षक हुनुहुन्थ्यो। त्यो भएको कारणले पनि घरमा किताबको पहुँच पुग्यो क्या,
2: हजुर
3: होइन, उहाँले पढ्ने विभिन्न किसिमको राजनीतिक किताबहरू हुन्थ्यो, कति उपन्यासहरू हुन्थ्यो, पुराना उपन्यासहरू हुन्थे, कति उपन्यास त मैले पढेर है, उपन्यास पढ्दाखेरि चाहिँ धेरै डुब्ने के, हामी डुबेपछि निस्कने गाह्रो पर्ने, त्यस्तोसम्म चाहिँ भएको छ मलाई होइन। अनि मैले किताब च्यातेर जलाएको पनि छु के, त्यस्तो खालको सम्म भएको क्या। अनि कस्तोसम्म बानी भयो भने किताब नपढी चाहिँ निन्दै नलाग्ने क्या। अहिले चाहिँ मैले ओभरअलमा कन्क्लुजनमा भन्नुपर्दा चाहिँ त्यसले चाहिँ मलाई लेखनमा धेरै सहयोग गर्यो। जतिखेर मैले पढेँ नि, त्यसपछि छुट्टा छुट्टै लेखकहरूको किताबहरू पढेँ, जस्तै नेपाली लेखकहरू प्राय पढ्ने, अनि नेपालबाट आउने म्यागजिनहरू त्यो पोलिटिक्सको विषयमै हुने हो कि धेरै चाहिँ, त्यही हिमाल म्यागजिनहरू होइन, नेपाल म्यागजिनहरू, अन्य अब सिनेमा सम्बन्धी कामनाहरू आउँथ्यो, त्यस्तै किसिमको युवा मञ्चहरू होइन, साधनाहरू के के आउँथ्यो नि, त सबै पढ्ने, जे जे एभाइलेबल हुन्छ सबै पढ्ने, दोहोऱ्याएरै पढ्ने, तेह्राएरै पढ्ने, त्यस्तो टाइपको, त्यो एउटा बाटो भयो होइन। अनि कसरी चाहिँ प्रेरित गर्यो भन्दा चाहिँ, अब मैले थुप्रै तरिकाको लेखिसकेपछि त मलाई पनि आइडिया आउँछ नि त, यसरी लेख्न सकिने रहेछ हौ, नलेखिकन पहिला दिमागमा क्या, मैले यसरी लेख्न सक्छु है भनेर चाहिँ मैले त्यसरी खेलाउने के कुरा। अनि अर्को बाटो चाहिँ प्रे, जस्तै एकदमै धेरै नै प्रभावित भएको भनेको पारिजात, उहाँको लेखन शैली, उहाँको बोल्डनेस है, अनि थुप्रै मान्छेहरूले उहाँको बारेमा कुरा गर्ने होइन, अनि त्यो समकालीन होइन नि, उहाँ त धेरै पुरानो लेजेन्ड व्यक्ति हो, तर सबभन्दा मेन कुरा चाहिँ म आफैले चाहिँ सिकेँ बढी, त्यो चाहिँ मान्छु मैले।
2: यति भन्दै गर्दा चाहिँ यहाँले मलाई कुरा पनि भनिदिनुहोस् न कि महिलाहरू चाहिँ होइन रचनात्मक यात्रामा कतिको चाहिँ महत्वपूर्ण रहेको छन्, अथवा कति चाहिँ उनीहरू अगाडि बढ्न सक्छन्, अथवा उनीहरूले के गरेर चाहिँ यो लेखन, अब जति पनि हाम्रो नेपाली हङकङलीहरू हुनुहुन्छ नि जुन हङकङमा बसोबास गर्दै आउनु भएको नयाँ जेनेरेसनहरू, उहाँहरूलाई यो पनि भनिदिनुहोस् न कि हामी महिलाहरू चाहिँ नेपाली साहित्यमा पनि अगाडि बढ्न सक्छौँ या सक्दैनौँ, कस्तो छ हाम्रो चाहिँ नेपाली नयाँ जेनेरेसनको लागि जुन साहित्यमा आउन चाहनुहुन्छ उहाँहरूको लागि चाहिँ हाम्रो नेपाली साहित्य कस्तो खालको छ, यसको यो प्लेटफर्म कतिको चाहिँ महत्वपूर्ण हुन सक्छ, यो बारेमा पनि जानकारी गरिदिनुहोस् न।
3: हुन्छ, राम्रो कुरा। अनि कसरी भन्दाखेरि चाहिँ अलिकति डिफिकल्ट चाहिँ कस्तो देख्दैछु भने, जस्तै मेरो जेनेरेसन नि, के अरे सत्य, अनि अरू जस्तै हाम्रो जेनेरेसनको, हाम्रो सर्कलको भनौँ न, हामीलाई चाहिँ अब नेपाली पढ्न आउने होइन, नेपाली पढ्न आउने, नेपाली लेख्न आउने, या नेपाली स्पष्ट बोल्न आउने खालको त्यो हामीमा चाहिँ त्यो छ। तर हामीभन्दा मुनि जस्तै भनौँ न, हामी हाम्रै छोराछोरी भनौँ न होइन, हाम्रै छोराछोरीहरूको चाहिँ अब उनीहरू नेपाली बुझ्छ, बोल्छ
2: हजुर,
3: तर लेख्न सक्दैन क्या,
2: हजुर,
3: त्यो छ समस्या भनेको, समस्या पनि होइन, त्यो अहिलेको रियालिटी हो होइन। अनि त्यो हुँदा हुँदै पनि उनीहरू कहीँ न कहीँ लेखिरहेछन्, लेखिरहन्छन्,
2: हजुर,
3: जुनसुकै भाषामा हो,

0: Dear listeners, you are tuned into our community radio program, Hamra Chori Haru, Our Daughters 2.0. This show aims to raise awareness about the individual's contributions of our daughters, honor their place in society, and inspire a brighter future for them.
1: Shrota Mitra Haru, Tapaharle Sunde Hununsa Karikram, Hamra Chori Haru, Our Daughters 2.0. Chori Haruko Yogdan, Samman, Ra Ujjalo Bhavishya Prati, Samajma Chetana Failaunu, Yes Karikramko Udeshya Raheko Chha.
0: श्रोता मित्रहरू हाम्रा छोरीहरू आवर डटर्स 2.0 को 11 श्रृंखलाको यो दोस्रो भागमा जुनु राणाको आफ्ना कुराहरू सुनिरहेका छौं उहाँको साहित्यिक अनुभूतिहरू उहाँको रचनाको बारेमा पनि निकै गहनताका साथ सुनिरहेका छौं अझै पनि हामी उहाँको अन्य धारणाहरू सुन्दै जाने नै छौं बाकी कुराकानीलाई पनि सुन्न नभुल्नु होला
2: अब हामी आजको कार्यक्रमको अन्ततिर आइसकेको छौं अब यति राम्रो कुराकानी गरिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ अब भन्दै गर्दा तपाईँले आफूलाई फर्केर विगतमा जाँदा होइन तपाईँ जुन 18 वर्षको जुनु राणा हुनुहुन्थ्यो जुन अहिले अब तपाईँले यति धेरै जिन्दगीमा सुख दुःख भोगाईहरू तपाईँको आफ्नै होला नि त्यो भोगेर आउँदै गर्दा जुन त्यो 18 वर्षको जुनु राणालाई चाहिँ अहिले आएर सम्झिँदा तपाईँले चाहिँ उहाँलाई चाहिँ के सल्लाह सुझाव दिन चाहनुहुन्छ अथवा के भन्न चाहनुहुन्छ
3: 18 वर्षको जुनुलाई त यङ स्टेजको एन्ड देन यङ 18 वर्ष भनेको त अभियसली एडल्ट टाइम नै भइसकेको हो तर सी इज नट एडल्ट लाइक सी इज भेरी चिल्ड्रेन होइन मेच्योरिटी भनेको 10% पनि नभएको 18 वर्षको थियो त्यतिखेर चाहिँ अहिले चाहिँ धेरै नै अप्स एन्ड डाउनहरू भोगेर आयो बायोलोजिकल एज वाइज चाहिँ म त्यतिखेर ब्युटिफुल थिएँ होला तर यतिखेर चाहिँ म इन्टरनल्ली धेरै जीवन दर्शनलाई बुझेको भएर अहिलेलाई चाहिँ म आफूलाई प्योरली चाहिँ ब्युटिफुल भनौँ न
2: जुन सोच्ने उसको आफ्नै सोच विचार भोगाईहरू थियो अनि अहिले आएर चाहिँ उसलाई के भन्न चाहनुहुन्छ त नि यस्तो गरेको भए हुन्थ्यो अथवा नगरेको भए हुन्थ्यो त्यस्तो केही सल्लाह सुझाव दिनुपर्ने छ
3: ए अँ त्यस्तो त अब कति हुन्छ नि सबै
2: एउटा आफूलाई एकदमै मैले यस्तो नगरेको भए हुन्थ्यो अथवा मैले यस्तो गरेँ अथवा यति बेला म यस्तो रहेछु अथवा यति बेला मैले चाहिँ आफूलाई यति साह्रो बोल्ड ब्युटिफुल बनाइसकेको रहेछु अथवा त्यो बनाएको थिइनँ त्यस्तो केही
3: बनाएको थिएन बनाएको नै थिएन क्या जुन एउटा काँचो माटो जस्तो क्या फुक्का माटो जस्तो त्यो प्राकृतिक रूपले चाहिँ दिने सेप हुन्छ नि शरीर त्यो बाहेक अरू खासै केही पनि थिएन
2: उसले अब त्यो जिन्दगीलाई एक्सप्लोर गर्न जाने क्रममा त अब त्यो खालको उसको आफ्नै भोगाई थियो होला त्यो भोगाई सही थियो या गलत थियो अथवा यस्तो गरिदिएको भए हुन्थ्यो
3: त्यस्तो चाहिँ अब लाइक त्यतिखेर चाहिँ कस्तो पनि लाग्छ नि होइन अलिक सानो उमेरमा बिहे चाहिँ गरे भन्ने चाहिँ लाग्छ त्यो चाहिँ नगर्नु पर्ने थियो जस्तो लाग्छ नि होइन त्यही नै हो
2: हजुर अहिले फर्केर हेर्दा चाहिँ त्यति बेलाको जुनुले चाहिँ अब जुनु राणा जुन थियो चञ्चल सौन्दर्यले भरिपूर्ण भएको होइन त्यो जुनु राणाले अलिक ढिलो चाहिँ बिहे गरिदिएको भएदेखि चाहिँ धेरै राम्रो हुन्थ्यो भन्ने भन्नु कुरा अहिलेको हाम्रो आवर डटर्स हाम्रो जति पनि हङ्कङ्गाली छोरीहरू हुनुहुन्छ उहाँहरूलाई पनि त भन्न सकिन्छ नि त होइन उहाँहरूलाई पनि पहिला आफू पढ्नु पर्यो आफ्नो खुट्टामा उभिनु पर्यो
3: अहिले त फ्रिली संसारभरि एक्सप्लोर गर्न सकिन्छ होइन धेरै कुराहरू धेरै अप्सनहरू छ त्यो भनेको लाइफलाई इन्जोय गर्न छ नि त

0: हामी त कहाँ अनि बिहे गरिसक्यो, गरिसकेपछि छोरी छोरी जन्मे, छोरी जन्मेपछि त अभियसली हाउस वाइफ भइगयो नि, त्यो त नगरे भए अनि जीवन अर्कै हुन्थ्यो होला नि त,
1: पारिवारिक रूपमा चाहिँ रेस्पोन्सिबिलिटी धेरै भयो नि त होइन, त्यो हिसाबले चाहिँ अहिलेको छोरीहरूलाई पनि हामी त्यही नै भन्न चाहन्छौँ होइन,
0: पहिला चाहिँ आफू लाइफ चाहिँ इन्डिपेन्डेन्ट गराउने, मजाले आफ्नो जीवन बाँच्ने होइन, अनि संसारलाई एक्सप्लोर गर्ने, आफूले मन परेको कुराहरू चाहिँ के चाहिँ लेख्न मनपर्छ कि गाउन मनपर्छ कि के गर्नु मनपर्छ त्यो गर्ने, त्यसपछि पछि गएर जीवन सुरु गर्नु पनि सकिन्छ म्यारिड लाइफ भन्ने कुरा त है,
1: हजुर यू कैन बिगिन योर लाइफ एनी टाइम
0: एनी टाइम या
1: हजुर हजुर, धेरै धेरै धन्यवाद तपाईँको विगत वर्तमान सबै कुराहरू चाहिँ यहाँले यति मजाले चाहिँ हजुर भनिदिनु भएकोमा, अब तपाईँको भविष्यमा चाहिँ तपाईँको के छन् अब आउने नयाँ प्रोजेक्टहरू, त्यसमा केही काम गर्दै हुनुहुन्छ कि कस्तो छ?
0: अहिले चाहिँ त्यस्तो प्रोजेक्टहरू भन्दा पनि हाम्रो चाहिँ साहित्यिक गतिविधि नै छ, अब हङकङमा सधैँ टिप्ली साहित्यमा लागिरहनु चाहिँ मिल्दैन, महिनामा एकचोटि हामी जम्मा भएर हङकङ साहित्यिक साझा श्रृङ्खलाको थ्रुबाट भनौँ न त्यसको माध्यमबाट हामीले विभिन्न रचनाहरू वाचन गर्ने, विभिन्न किताबहरू चाहिँ विमोचन गर्ने होइन, त्यस्तो कुराहरू हामीले गरिरहेछौँ। अनि अर्को कुरा यसलाई चाहिँ वृहत रूपमा चाहिँ कसरी लाने भन्ने तरिकाले हामीले सधैँ छलफल गरिरहन्छौँ होइन, त्यही नै हो किताब चाहिँ, अब अहिलेलाई दुईटा किताब भयो, भविष्यमा अरू पनि आउला भन्ने मेरो पनि चाहना छ।
1: हजुर, अनि अब तपाईँको सामाजिक रूपमा तपाईँ अग्रसर त भइ नै राख्नु भएको छ होइन, सामाजिक रूपमा समाजलाई चाहिँ योगदान दिने काम पनि भइरहन्छ होइन,
0: होइन समाजमा योगदान दिने काम त ओभियसली गर्न त चाहन्छु, तर चाहे जति गर्न त सकेको छैन पनि होइन, तर मेन चाहिँ मेरो इन्टेन्सन कसरी चाहिँ समाजलाई केही गरौँ, केही सेवा गर्न सकिन्छ कि भन्ने रहन्छ, बाँकी त अब हेर्दैछ।
1: अब हामी यसरी जाँदा जाँदै अब यति ठुलो साहित्यिक व्यक्तित्व आएर तपाईँले जुन लेख्नु भएको छ लेखहरू नै नसुने त्यो त भएन होइन, एउटा छोटो मिठो कविता वाचन गरिदिनुहोस्।
0: हुन्छ, सही त, धन्यवाद। मसँग किताब चाहिँ उपलब्ध छैन, तर मसँग यहाँ मेमोरीमा भएको म वाचन गर्छु, एउटा कविता छ, रातो नदीमै छ यो कविता, कविताको शीर्षक छ नुन, म वाचन गर्न गइरहेको छु कविता नुन। पहिले पहिले जिजुबाजेहरू खाली खुट्टा कछाड र टाउकोमा बर्को बेरेर बोराको ढागोले बुनेको कोट बेरेर अनि कम्मरमा पटुका बाँधेर बटौली जान्थे र साथे थाप्लोमा नाम्लोको दामसँग केही पाथी नुन र नुनकै लागि झर्थे दरान कहिले लहै लहैमा कहिले मजबुरीमा पहाडबाट हाम्रा पुर्खाहरू। नाइल नदी जस्तै समय बगिरहेको छ लम्बिएर, नाइल नदी जस्तै समय बगिरहेको छ लम्बिएर, नुनका कथाहरू त्यही नाइल नदीको मुहानसँगै सुरु भएको हुनुपर्छ। नुनको खोजीमा भौटारी पुर्खाहरू नुनसँग साटे शासकले तिनको स्वाभिमान, केही टक्माहरूसँग साटिए नुन, नुनकै लागि लडे अरूको लडाई, बगाए रगत वीर गति प्राप्त गरे र नुनले लेख्यो अनगिन्ती नुनका कारुणिक कथा, नुनले नै लेख्यो हाम्रा पुर्खाको इतिहास। नुनकै खोजीमा छरिए संसारभर नुनको सोझो भएर, नुनको दास भएर फोकल्यान्डको टापुदेखि बोर्नियोको झाडीसम्म पुगे हाम्रा पुर्खाहरू, मलायाको घना दलदल हुँदै आइपुगेका हुन् हङकङको सेकोङसम्म। नुन त ठुलो कुरा रहेछ, नुनको महत्व ठुलो रहेछ, म जो छु यहाँ छु नुनकै कथाको एक हिस्सा बनेर, धन्यवाद। र अर्को एउटा कविताको शीर्षक छ आगोको तह, यो चाहिँ अलि छुट्टै जेनरमा कविता आगोको तह। तिमीसँग भएको थोरै हिउँद सापटी लिएर मैले यो हृदयको आकाशमा सधैँ उधाइरहने सूर्यलाई स्पर्श गर्नु छ र सन्तुलनमा राख्नु छ त्यहाँ बगिरहने आगोको नदीलाई, जसरी आफूभित्र समाहित गरेको छ, जसरी आफूभित्र समाहित गरेको छ आगोको तह, मैले जस्तै यो पृथ्वीले पनि यसरी अकात्य समानता छ यो सूर्य र पृथ्वीसँग मेरो अस्तित्वको पनि, धन्यवाद।
1: धेरै धेरै धन्यवाद यहाँलाई यस्तो मिठो कविताहरू चाहिँ सुनाउनु भएकोमा. यो कविता तपाईँको चाहिँ रातो नदी संग्रह चाहिँ हाम्रो यहाँको हङकेङ अली भाइ बहिनीहरूले पनि पढ्नुपर्छ जस्तो लाग्छ मलाई. होइन, अब तपाईँले यसरी उहाँहरूले पढ्नु नजाने पनि तपाईँले यसरी वाचन गरिदिँदा चाहिँ भाइ बहिनीहरूलाई आफ्नो पुर्खा होइन हामी कसरी चाहिँ हङकङ

0: आएका हौ हाम्रो चाहिँ जिजु बाजे देखि बाजेहरू चाहिँ कसरी चाहिँ होइन हजुरबुवाहरू कसरी ब्रिटिस आर्मीमा अथवा गोर्खा चाहिँ उहाँहरू कसरी चाहिँ यहाँ आएर अहिले हामीले यसरी गर्दैछौँ
1: उहाँहरूको
0: हजुर वीर गोर्खाली भन्ने के हो भन्ने पनि चिनियो प्लस हाम्रो चाहिँ अस्तित्व के हो भन्ने पनि उहाँहरूलाई पनि त थाहा हुन सक्छ नि त होइन त्यसको लागि धेरै धेरै धन्यवाद यसरी तपाईँले यति मिठो तरिकामा चाहिँ कविता वाचन गरिदिनु भएको
1: धन्यवाद सत्य धेरै धेरै ब्युटिफुल सत्य त्यस मिठो कन्भर्सेसन है जानी नजानी बोलियो र यो अवसरको लागि जुन हामी कन्भर्सेसन गर्दैछौँ त्यो अवसर जुराउनु हुने मिस हङकङ एली एकदमै चिरपरिचित रेजिस्ट्रेड सोसियल वर्कर हुनुहुन्छ मरिना राईज्यूलाई धेरै धेरै धन्यवाद र हामी दुईजनालाई जेस जे भए पनि हामी दुईजना सरप्राइजली तिमी आगो भन्ने थाहा भयो यही आइसकेपछि होइन त्यसको लागि पनि धेरै धेरै धन्यवाद है होप अगाडि पनि भविष्यमा पनि हामी फेरि कुरा गर्न मौका पाउँछौँ भन्ने आशा गर्दै दुवैजनालाई धेरै धेरै धन्यवाद
0: हजुर म पनि अब भविष्यमा यहाँसँग चाहिँ सहकार्य गर्न चाहिँ पाउने छु होला भन्ने मैले पनि आशा गरेको छु र यति भन्दै म आजको हाम्रो कार्यक्रमलाई चाहिँ यही अन्त गर्न चाहन्छु र श्रोता मित्रहरू यति राम्रो हाम्रो आजको जुन कार्यक्रम रहेको छ जुन हाम्रा छोरीहरू अब डटर्स 2.0 हामीले यति महत्वपूर्ण व्यक्तित्वलाई यहाँ बोलाएर उहाँको विभिन्न भोगाईहरू सुख दुःखका कुराहरू हामीले सुनेर इन्सपिरेसन हामीले लिन सक्छौँ यहाँहरूले पनि पक्कै नै लिनुहुनेछ भन्दै आजको कार्यक्रमलाई म यही नै टुङ्गाउन चाहन्छु धन्यवाद
1: धन्यवाद

0: श्रोता मित्रहरू, हाम्रा छोरीहरू आवर डटर्स 2.0 को 11 औं श्रृंखलामा जुनु राणाज्यूको निकै गहन, अर्थपूर्ण र निकै साहित्यिक रोचक कुराहरू हामीले सुन्न पायौं। जुनु राणाको यात्राले हामीलाई एउटा महत्त्वपूर्ण सत्य सम्झाउँछ कि मनभित्रका अनुभूति, पीडा र संघर्षलाई दबाएर होइन, अभिव्यक्त गरेर नै जीवनलाई अगाडि र अर्थपूर्ण बनाउन सकिन्छ भन्ने कुरा। उहाँले कविता मार्फत महिलाहरूको भावना, भोगाई र प्रतिरोधका आवाजलाई उजागर गर्दै आफ्नै पहिचान निर्माण गर्दै आउनु भएको छ। यसबाट हामीले सिक्न सक्ने कुरा के हो भने, परिस्थिति जस्तो सुकै भए तापनि आफ्नो प्रतिभा र सोचलाई विश्वासका साथ अगाडि बढाउन सक्नु पनि पर्दछ। उहाँको जीवन र साहित्यले अर्को सुन्दर सन्देश पनि दिन्छ। कहिलेकाहीँ एउटै प्रोत्साहन, एउटै साथ वा एउटै विश्वासले मानिसको सम्पूर्ण यात्रा बदल्न सक्छ। जुनु राणाले पाएको प्रेरणा र साथले उहाँको सृजनात्मक यात्रालाई नयाँ दिशा पनि दिएको छ भने, हामीले पनि अरूको आवाजलाई सम्मान गर्दै एकअर्कालाई हौसला र प्रेरणा दिन सक्नुपर्छ, किनकि सानो समर्थनले पनि ठूलो परिवर्तन चाहिँ ल्याउन सक्छ। आजको कार्यक्रमबाट हामीले जुनु राणाको साहित्यबाट हामीले संवेदना, साहस र अभिव्यक्तिको महत्व पनि सिक्न सक्छौँ। उहाँका कविताहरूले भित्री पीडा, समाजका असमानता र महिलाहरूको मौन भावनालाई शब्द दिनुहुन्छ। यसले हामीलाई एउटा आफ्नो अनुभव र भावनालाई लुकाएर होइन, तर सृजनात्मक रूपमा अभिव्यक्ति गरेर समाजलाई सचेत बनाउन पनि सकिन्छ भन्ने आजको कार्यक्रमबाट प्रेरणा पाउन सकिन्छ। उहाँको साहित्यले संघर्षलाई कमजोरी होइन तर शक्तिको रूपमा रूपान्तरण गर्न पनि सिकाउँछ। जीवनमा आउने कठिनाई, एक्लोपन र अस्वीकारलाई पनि उहाँले सृजनाको माध्यम बनाएर सकारात्मक ऊर्जा दिनुभएको छ। पक्कै पनि आजको यो कार्यक्रमबाट यस्तै तपाईँले पनि हौसला प्राप्त गर्नुभयो होला भन्ने अपेक्षा राख्दछौ।
1: श्रोता मित्रहरू, हाम्रा छोरीहरूको आभास र कथाहरू अरूहरूको जीवनमा प्रेरणा र उज्यालोको प्रकाश बन्न सकोस् भन्ने उद्देश्यको साथ तयार गरिएको रेडियो कार्यक्रम हाम्रा छोरीहरू आवर डटर्स 2.0 आजको श्रृंखलाको अन्त्यतिर आइसकेका छौ। यहाँहरूलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो? कृपया यहाँहरूले रचनात्मक सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नु होला। प्रतिक्रियाको लागि CIBS को पेजमा तपाईहरूले दिन सक्नुहुनेछ।
0: अर्को हप्ता यही समय अर्को प्रेरणादायी छोरीको फरक पृष्ठभूमिमा बाँचेको कथा लिएर फेरि पनि भेट्ने बाचा गर्दछौ। पोइट्री इज द भोइस अफ द हार्ट, यानि कि कविता हृदयको आवाज हो भन्ने मूल उत्साहजनक सारका साथ आजलाई भने सम्पूर्ण कार्यक्रम उत्पादन समूहबाट बिदा माग्दै युनिट बिदा हुन चाहन्छौ। यहाँको हरसमय सुखद रहन्, नमस्ते।